भारतनि पोखरा न नागारदि राजस्थाननि हासिंखंग पोखरान टु वाइनै फ्रायै थाइनै पारमानिबिक बुमान आमजुगै नायो आई एन एस गरुदा कमिशन 1953 बिसिओ तिनि हाय सारन कुचिओ भारतनि तै बाहिनिनि रुं बाहिनिनि पुइला एयार स्टेशन चालु खालायजागौ तिनि हाय सालन 1971 ख्रीष्ट बिसिओ इन्सुरेन्स न जातीयकरण खालायजागौ तिनि हाय साल जों थायनो हाय उफिननायमान भारतनि बोखागौ नायलेखा फारि नायलायानो हायं बोखागौ गिसा उफिले तिनि हाय सालन 1846 ख्रीष्ट बिसि मार्किन कंग्रेस मेक्सिकोनि गेबेंमुंग जबा खालायनानै कक साख्लायो तिनि हाय सालन 1940 ख्रीष्ट बिसिव ब्रिटिशनि मन्त्री बक्रक विन्स्टन चार्चिल बरकनि संसद आइ हेभ नाथिं टु अफार बाट ब्लाड टयल टियार्स एन्ड स्विट इन मानि अ लाइबोमार रुक्सा ककन साख्लायो तिनि हाय सालन 1950 ख्रीष्ट बिसिव एफ आइ ए फर्मुला वान वर्ल्ड च्याम्पियनसिप च्याङ्गो आसैमा बोखाको सुङ तुमुङ